0: संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
1: कार्यक्रम संगीत गंगा।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ अन्य श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षा बस्ने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सङ्गीतमय अभिवादन। आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग अनि तपाईँ हाम्रो परिवेशसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा सङ्गीत अनि दुःखमा सङ्गीत र यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको अर्को एउटा सङ्गीतमय बसाइमा म तुलसी उपस्थित भइसकेको छु नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नि कार्यक्रम सङ्गीत गङ्गाको उठान सधैँ जस्तै एउटा देशभक्ति गीतबाट गर्न गइरहेको छु, देश बोलेको गीतबाट गर्न गइरहेको छु। आज भने श्रोताहरू माटोकै सुगन्ध पोखेको एउटा देशभक्ति गीतबाट गर्न गइरहेको छु र आज भने मैले यो बसाइमा नारी हस्ताक्षर गीतकार पद्मा लिङ्खा मगरले लेख्नुभएको एउटा देशभक्ति गीत कार्यक्रमको उठानमा राख्न गइरहेको छु, जुन गीतमा स्वर रहेको छ शिव परियार र श्रेयसी च्यामजुङको, भने सङ्गीत यसमा रहेको छ राजकुमार मगरको, गीत रचना पद्मा लिङ्खा मगरको, एउटा एकताको गीत व्यवसायको उठानमा।

हजुर आदरणीय श्रोताहरू, एकताको गीत गाउँदै उठौँ उठौँ। अर्थात् सम्पूर्ण मेचीदेखि महाकालीसम्मका नेपालीहरूलाई एकताको डोरीमा जुट्नको लागि यो आग्रह थियो। नेपालको पुनर्निर्माणमा अब हामी सबै नेपाली एक भएर जुट्नु छ। हामीले गाउने गीतमा समेत एकताकै सन्देश हुनु पर्दछ। लथा लिङ्ग र भत्ता भुङ्ग भएको यो देश अब नेपालीहरूले नै हाते मालो गरी बनाउनु छ। आँसु पुछेरै भए पनि, तिक्तता बिर्सेरै भए पनि यही माटोमा पसिनाको धारा बगाउनु छ। हामी जुटे मात्रै हामी सँगै सबै नेपालीको ओठमा हाँसो छरिनेछ। त्यसैले सबै विपत्ति र अप्ठ्याराहरू बिर्सिएर काँधमा काँध मिलाएर निर्माणको बाटोमा लागे यो देश एक दिन पक्कै बन्नेछ।

अब ढिला गर्नु हुँदैन। दुःख पर्दा एक अर्कोलाई सहयोग गरौँ, शोकलाई शक्तिमा बदलेरै भए पनि सम्भावित प्राकृतिक प्रकोपबाट बाँच्ने उपायहरू खोजी गरौँ। यही देशमा बस्नु छ र यही माटो।

गीतको भाव, सङ्गीतको झन्कार अनि स्वरको लय राख्ने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा अब भने अर्को एउटा सुमधुर गीत राखिहाल्छु र यति बेला भने म यहाँ गायिका मल्लिका कार्कीको दुखेसो यहाँहरू माझमा सुनाइहाल्छु है त।

तिमीले नसम्झिदा माया, आदरणीय श्रोताहरू, माया विश्वास अनि समर्पण। तर श्रोता, त्यही विश्वासभित्र थोरै हलचल आइदिँदा, समर्पण ढुलमुल ढुलमुल हुन पुग्दा, सम्झिनेले नै नसम्झिदिँदा माया नै बेग्लै भए जस्तो लागिहाल्दछ।

प्रेमी मनहरलाई। अनि भिडै भित्रको यात्रा समेत एक्लै भए जस्तो चसक्क मन भएपछि त्यही नमेटिने मायाको खोजीमा एकहोरो मन दौडिन थाल्दा त्यो बेग्लै अनुभूतिले समातेको गीत थियो गीतकार जेबी संयोगीको। गीत रचना सुरेश अधिकारीको, संगीत अनि मल्लिका कार्कीको स्वरमा। वास्तवमै आदर्श श्रोताहरू, यस्ता निष्ठुरीले छाडेर मनबाट बसाई सारेर अर्कैको बन्न पुग्दा जीवनमा धर धरी रुनुको सिवाय अरू के नै पो विकल्प हुन सक्ला र। एकैछिन यहाँ गीतकार कालीप्रसाद रिजाललाई सोधौँ कि यहाँ यमबराल र आलोक श्रीलाई पनि डाकौँ।

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो DSTL जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ DSTL को हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk BFBS Gorkha Radio
1: हजुर आदरणीय श्रोताहरू BFBS गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूकै रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो क्षण बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ र साथमा छु म तुलसी र श्रोताहरू सङ्गीतकै कुरा गरिरहेको छु गीतको जानकारी राखिरहेको छु स्वरको लय अनि गीतका भावलाई पनि मैले जोड्ने कोसिस गरिरहेको छु कार्यक्रम सङ्गीत गङ्गाको यो बसाइमा र यसै क्रममा भर्खरै मैले वरिष्ठ गीतकार कालीप्रसाद रिजालको गीत रचना आलोक श्रीको सङ्गीत अनि एम्बरालको स्वर रहेको एउटा गीत राखे जुन गीतले आदरणीय श्रोताहरू मायाको अङ्गालो तोडेर छाती फोडेर पर बस्न पुगेकी तिनै निष्ठुरी निर्मयी मायाको त्यही व्यवहारले एक्लो पारिदाको पीडा बोलेको थियो अझ भनौँ श्रोताहरू आफ्नै बुद्धिको भिरको बन्द भइदिँदा तिनै बैमानी तिनै तिर्तालीले दुनियाँ हँसाएर एकतर्फी पीडा थुपारेको चोट लगाएको एउटा भाव बोलेको थियो वास्तवमा श्रोताहरू मान्छेले हो यस्तै यस्तै बेला हो आफ्नो दिलको विरोधमा सडकमा उत्रने र जसलाई छेक्नु पनि किमार्थ हुँदैन नत्र यहाँ गायिका सुजाता वर्माले गरेको विद्रोह जस्तै भइदिन सक्दछ

आदरणीय श्रोताहरू, एउटा कठोर विरोधमा सडकमा उत्रेको प्रेमिल विद्रोह जो आफै आफ्नो मनको विरोधमा यसरी सडकमा आएकी छिन्, जसलाई रोक्ने र छेक्ने कोही नआइदियोस् भन्ने चाहना राख्दछिन्। किनकि त्यही एउटा दिलको आड भर र भरोसा गर्दै गर्दा आफै बर्बाद भएपछि त्यो प्यारो जिन्दगीमा आगो लगाइदिँदा आफ्नै छातीबाट दिल चुडी सडकमा उत्रेकी प्रेमी यथार्थमा साँच्चै कठोर भइदिन्छ भन्ने एउटा दरिलो बिम्ब टिपेको यो गीत राखे मैले बिबी थापाको गीत रचना, नाति काजीको सङ्गीत अनि सुजाता वर्माको स्वरमा। वास्तवमा आदरणीय श्रोता, भुइँको मान्छेसँग आकाशको जुन ताराको अपेक्षा गर्नु साँच्चै ठुलो भ्रम हुन्छ, किनकि त्यहाँ न सहारा न आड भरोसा नै मिल्दछ।

हजुर, एउटा भुइँमान्छेसँग आकाशको सपना कसैले देख्छ भने, कसैले त्यो भ्रमभित्र आफूलाई होमिदिन्छ भने, त्यहाँ पक्कै पनि कतै न कतै त्यो सपना चकनाचुर हुन पुग्दछ। त्यसैमाथि आदरणीय श्रोता, चोटहरूको भारी बोकेर बसेका सामु खुसी माग्नु भनेको आकाशको फल आँखा तरी मर भने जस्तै भइदिन सक्दछ। त्यो मृगतृष्णा कदापि पुरा हुने छैन भन्ने एउटा वास्तविकता बोलेको गीत थियो। गीतकार रमेश क्षितिजको गीत रचना, सङ्गीतकार भरत लामाको सङ्गीत अनि गायक राजपाल राईको स्वरमा। आदरणीय श्रोता, कहिले मायालाई सामर्थ्यले छेक्छ अनि कहिले मायालाई तगारो लाउनेहरू पनि थुप्रै भइदिन्छ। यद्यपि फेरि कहिलेकाहीँ कसैको माया बढेपछि सराप पनि प्रेमीहरूलाई गौण नै भइदिन्छ। एकैछिन यहाँ गीतकार प्रबल विष्टलाई सोध्ने हो कि, या गायिका मान्डवी त्रिपाठीकै यो पुकार सुन्ने हो कि।

0: रेडियो
1: शराब ले पनी छुन्न रहेछ प्यारको नशा चढेपछि। आदरणीय श्रोताहरू, प्यारको नशा बिस्तारै बिस्तारै बढ्दै जाँदा अझ भनु कसैको मायाले छोएपछि त्यो नशा शराबको भन्दा कडा, निगार भन्दा पनि कडा भइदिँदा त्यो गहिरो माया न झेक्न मिल्छ न त मेटार नै मेटिन सक्छ। त्यसैमाथि मुटुभित्र कसैको याद तस्विर बनि गढिसकेपछि त त्यो झनै कसिलो भइदिन्छ। मुनामदन जस्तै मायाको आयतन बढेपछि मात्रै बल्ल प्रेमीहरूले चोखो माया थाहा पाउनेछ भन्ने भावको यो गजल राखे मैले यहाँहरू माझमा। गायिका मान्डवी त्रिपाठीको स्वरमा प्रबल विष्टले गजलका शेरहरू लेख्नु भएको थियो भने यसमा सङ्गीत विपिन आचार्यको रहेको थियो। हुन पनि आदरणीय श्रोताहरू, कति नाता नाम बिनाई पनि सागरभन्दा गहिरो भइदिन्छ, यति हो, त्यसलाई बुझ्न भने सक्नु पर्दछ। नत्र त नाम नाता पहिरो जस्तै बनिदिन सक्छ।
0: बीएफबीएस गोर्खा रेडियो।
2: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
3: अ हो।
2: के गर्दै गरेको?
3: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
2: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
3: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: बीएफबीएस गोर्खा रेडियो।

हुनुहुन्छ। बुझ्नेले पो बुझ्छन् कुरा, नबुझ्नेलाई पहिरो हुन्छ। आदरणीय श्रोताहरू, एउटा गहिरो नाता जसको न त गहिराई नै नाप्न सकिन्छ, न त भेट्टाउन नै सकिन्छ, त्यो सम्बन्धको अर्थ न त तृष्णा नै हो, तर यति हो, मनले मनलाई जित्यो भने माया आफै कसिलो भइदिन्छ। फरक नजर अनि फरक हेराइ बीच पनि मायामा समर्पण छ भने त्यहाँ पाइलै पिछे शङ्का र प्रश्नै प्रश्न उठ्दा समेत त्यसलाई चिरेर त्यसलाई जितेर भने हिँड्ने सामर्थ्य प्रेमीहरूले राख्दछ भन्ने भावको एउटा गीत मैले यहाँहरू माझमा राखेँ। नारी हस्ताक्षर गीतकार राखी गौचनको गीत रचना, नारायण सुवेदी आवाजको सङ्गीत अनि सूरज कुमार थापाको स्वरमा। त्यसो त आदरणीय श्रोताहरू, मायामा कतिखेर के हुन्छ अनि मायाले कहाँ पुर्याउँछ त्यसको भने पत्तो हुँदैन, र कसले कतिखेर कुन उद्देश्यले दिलको फुल जारी मायाको जाल बुन्छ नि त्यो समेत थाहा हुँदैन।

0: श्रोताहरू, बिस्तारै मायाको रङले मन पोतिन थालेपछि पत्तै नदी कसैले मायाको जालमा पारेपछि थोरै मिठो मायाकी आवाजले मनलाई पुलकित बनाउँदाको गीत थियो प्रस्तुत गीत निकिता थापा मगरको स्वरमा, भावेश भुमरीको गीत रचना अनि प्रदीप छेत्रीको सङ्गीतमा।
1: आदरणीय श्रोताहरू, अब नै कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुछारतिर पुगिसकेको छु, बिसौनीतिर पुगिसकेको छु। र बिसौनीमा भने चाहिँ म यहाँहरू माझमा गीतकार लीलराज कामबाङले लेख्नुभएको एउटा गीत बालुवाको महलमा कस्तो मेरो सवारी, अर्थात् एउटी नारीले भोगेको अपार दुःखको चाङहरू कस्तो हुन्छ त्यसैलाई टिपेको, त्यसैलाई बिम्ब बनाए गीत यहाँहरू माझमा शान्तिश्री परियारको स्वरमा राख्दै बिदाउन चाहन्छु। गीत लेख्नु भएको छ लीलराज कामबाङले, सङ्गीत यसमा रहेको छ शङ्कर थापा इस्माइलको, र यसै गीतको साथ म भने ओझेल पर्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: अनलाइन अनलाइन एप्स तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने
1: यो बीएफपीएस गोर्खा रेडियो हो।